0: 0963585148 बिल्कुल कॉल का वलेशा और बोल भाई अस्सलाम वालेकुम वालेकुम सलाम डियर नजमान भाई हाउ आर यू आई एम फाइन व्हाट अबाउट यू हाउ वाज इट यू माशाल्लाह वेलकम टू द नोटी एंशिएंट नाइट शो शो इज वेरी बेस्ट लाइक यू सब लिसनर को सलाम एंड स्पेशली सलाम फॉर यू एट मी जुया जुया जमा खुरी डियर चाहता मना खुशहाल शेख बोल भाई छे अस्सलाम वालेकुम नाजमान भाई 10 बजे शो दी मुबारक शन नोटी एंशिएंट कॉस्मेटिक्स पाकिस्तान जिंदाबाद नजमान भाई फाइंदाबाद मोहम्मद रहमान इमाद शिगरे ने जिसेंगे रहमान भाई खुशहाल शी डियर चाहता मना नस्ता सुराले खा अभी सलाम नजमान भाई डेरा खुशहाल शुमा छ नो टेंशन प्रोग्राम्स ब्या गेंटे छो रमीन अरमानी डेरा मनन खोरी सलाम में वर का खुमता मासूम था नया था जुयता सैम अरमान था रिमला नादिया मिखरीन मिराल खोरिया खान था और अच्छा जी दिन बात की दिखा था सलाम उन्हें लीजी ली दी थूलता सलाम भाई नो टेंशन फार्मूले क्रीम न मिलावेगी प्लीज रवाई सवा कम से कहने मिलावेगी नो टेंशन फार्मूले क्रीम लश ता सुमात जी कम दे कहना अगजे शे च कम से कहने मिलावेगी कम दुकानदार से रहने मिलावेगी बिल्कुल अगर नम ता सु या अगर दुकानदार एड्रेस से कम दे ता सुमात हम मैसेज करा ले शे खान डेरे मनन से मतुला से तरखेर पर रसर पाते शाह तरखेर पर प्रोग्राम और जी गुरासी ना अबे से अगर सब एक ना इधर इंतजार इंतजार न दा दखो बने लूर दा और चलग न वक्त कम खराड़े खीशी कने सियासी ना छे को बेवले वेरा ना छे आवाज चुगम ने कने लगा है मा खबर को मजे गुरा मदी उलास प्रोग्राम और जी औ दादी जी औ द द द खैर सरा और तनासी और चुगम ने कने डिर प मीना और या औ मदी उलास को बोले खराटी वही खा ولدا سیزان الگ نوٹینشن رائس بس واش رواخ لا سید کنا سی چمیا گرزی را گرزی لکھ کولج لا گے خان سی السلام علیکم
1: وعلیکم السلام
0: جی جی جی صابر بھائی صابر بھائی صابر بھائی سڑماشے
1: تناتوس
0: سے برابر بھائی شیما جوڑی ما بربار ما صابر بھائی تسرنگے شی جوڑی بربار ہے
1: بربار الحمدللہ
0: واسطہ ماشاءاللہ ماشاءاللہ بالکل شیدی سی تسرنگے شی وقتوں میں زیون دی شیدی کنا اچھا ڈیرے زیادہ من اللہ ولے کہ چمش پلار خطو شو ہیں
1: اے منا پرا بند پروگرام ورو
0: اچھا لنک بند پروگرام اور ہیں ہاں
1: اے پلنگ بند نہ ولگو
0: ما تا پتہ میں گورسی سڑا چھ کم سے نہیں کہ سڑا اوپر نہ زلی جی
1: گورا دا مینا دو مینا
0: جی او او تلاش کہ سو سمیر بھی لیجرا تو ہن یار تا خندا مال ڈیرے زیادہ مزے رکھے نو
1: مان بھائی
0: قربان
1: دا خو یو ډېر مینا د ګره چې خالی مې را انکل شیوینګ باندې بیا په مخ کې ما د څه په روغ للی
0: یا واه واه او کنه ګوره زه بر ځان را زم ګوره 10 بجې نه کوشش کوم ما سره پروګرام کې راځي شرکت وکوي او هر ورځ بر ځم د لسونو واخل تر یو لسو پورې یا واه دا بس اور ازي راځه پروګرام کې سره شرکت وکوا کنه
1: بالکل بالکل بالکل
0: صحیح صبر وینور نور څخه لاتی مرګری یاران دوستان سره نګدي شي دي کنه نور بل سے سلام لے کے نا بلکہ پٹان کی چاسرا مر کر جوڑا کڑی ہے سبیر بھائی پٹانگ
1: سے
0: ماشاء اللہ پانڈو پانڈو پروگرام مقصد ہم دادی خلق یوبل سے رو پیچھے نہیں یوبل نہ فائدہ واخلی او یوبل پہ چار بندی روشی کے نا
1: بالکل
0: ہاں ہاں سبیر بھائی کباب رواستہ ملاقات
1: ملاقات
0: انسان جسم کی تاویشی نو انشاءاللہ ملاقات بکی شاہ
1: بالکل بالکل نام لا کا خوش ساي ده پدا جو زه خدای عمر راو اړکن کړي
0: ها و و الکه خطا نشي زه به دی په ګوت رانی سم خاص ګوت بار دې رانی سم چې راشد ازر بدخان چې په دکان دي زما ګلاب ته نو ټینشن پیس واش والما زما ګلاب چا والو خنه ده کنه او کنه سفیر به یو کنه زبر رشکی رشکونه سره کوم ګوري ټانګ ډیره زیاتی رشکی دي شه نه نه نه نه نه پلاس بده نه سم او ګوره وړو کیسه نه چې د رشکی وال نه وي
1: اے نا خو واخو مې نه سي چې کمر ته مای باندې زمي خو را سي چې پاگل ګر کا کنه ګاډي تا راځه ور وڅشتي
0: او واس نه چې رغله ټانګ دی د ونه ګاډي کې بیا را نه ناس وي خوشاله شي سبیر بيډي رضا ته مننه کې درمن شي جی جی جی اولا شے بالکل اولا شے
1: رحمان بیٹا نیتا فرمان بیٹا نیتا
0: ہاں
1: وزیر گول دیوانا تھا
0: جی جی پانڈو پانڈو
1: گیارہ
0: بجے فرمائشی پروگرام کم ہوا ہے تیرا تو شے ان شاء اللہ ماتا بیا یاد ہم کو گورے کہاں گیارہ بجے کے مانا یہ شو بیا رہتا یاد ہے کہ صحیح تھا ان شاء اللہ ان شاء اللہ خوشحال ہے کدھر منشی
1: ڈیرا مننا
0: جہان مننا زبردست

0: ओके जी, और रोहित अस्सलाम वालेकुम अंकल जी, आप कैसे हो चतर प्लेन से जी?
1: बिल्कुल ठीक हूँ, आपका बहुत ज्यादा शुक्रिया
0: जी। और बोले अस्सलाम वालेकुम अंकल नजमान बटाग्राम के हर कले वायम जी भाई ये भाई मत प्रेक दे बटाग्राम के खदे नजमान भाई माता टपियो का सिदरा जमुंगा खोरे सी नो जमा अंकल द पता दे जमा गड़ा खराब रहा वड़े द टांग ने गन
1: गुर कोशिश को कमे पोरे चे दिलते नसीब भी कना नुवीबा नी प्रीदु
0: नसीब तले दे सब
1: ना
0: صحیح نصیب کا تکڑے سے شدی
1: خر دے
0: دا نصیب سے بات لے دے چھ
1: نا نو گور کلنا کلا دا سے کر دے چھ ایوم تل دی وئی مل مد قربا
0: وئی
1: صحیح دا
0: زب دا انکل فرمائش ونے دا گانا پلے کہ وسی ٹپ ٹپ دا باران گانا سی اللہ دی باران را ولی سی
1: صحیح دا نن پکی گرمی ہو کنا
0: ہاں وسی کہ تا نہ پرے
1: نزمان سے تنگ شو ویار ز سنگ ز د دومر سخت تو جن ملک نرال مودل تا کی بیام گرمی دا زما غ مودا پورا کی گنا
0: تا وردی لیکن چ خار پخ ہندوستان
1: ہن خواری صحیح صحیح دا صحیح
0: نو دا ما روسی اوردن کو بیار ز تو سر خبر کو